0: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनी अनलाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
1: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
2: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
1: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
2: विज्ञापन शाखा
3: सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 9840-53-355 र 9850-41-870।
4: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जिन फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9840-85-984।
5: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
6: कहाँ बुनुनी, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
5: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
6: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
5: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
7: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
8: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
7: गुरुङ फ्यान्सी पसल,
9: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
8: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 9850-50-365।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरै नगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रिएका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बिमा

हडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडफ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडफ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: हाम्रो सांस्कृतिक हाम्रो अभियान हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमराज शाही पहिलो स्मृति कप खुल्ला वडा स्तरीय भलिबल खेलकुद सांस्कृतिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 6 महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरामालिका युवा क्लबको आयोजनामा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र पूर्वीजीपी शिक्षक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद तथा सांस्कृतिक मात्र नभई आपसी भाइचारा साचित्य तथा सामाजिकको एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सफलका रूपमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। तसर्थ यस पूर्ण कार्यक्रममा आफ्नो ठाउँबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल र प्रभावकारी बनाउने विश्वास लिएका छौं। धन्यवाद। खेलकुदतर्फ पुरूषतर्फ प्रथम हुनेलाई रू 75,000, द्वितीय रू 45,000, तृतीय रू 20,000, सान्तना रू 10,000, महिलातर्फको प्रथम हुनेलाई रू 10,000 मेडल प्रमाणपत्र, द्वितीय रू 5,000 मेडल प्रमाणपत्र। एकल नियुक्त लोकगीतमा कुर्सी दौड़ीमा प्रथम हुनेलाई 2,500, घैंटो फुट्ने प्रथम हुनेलाई 2,500, भाले तान्ने प्रथम हुनेलाई पनि 2,500 लगायत अन्य कार्यक्रममा सञ्चालित हुनेछ। स्थान हुने ठाउँ कालिका मावि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट। तोरामालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट। सम्पर्क नम्बर 98 45 53 81 83। बडा दशैं तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रो संस्कृति हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावली हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमराज शाही पहिलो स्मृति कप खुल्ला वडा स्तरीय भलिबल खेलकुद सांस्कृतिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 6 महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरामालिका युवा क्लबको आयोजनामा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बुद्धिजीवी शिक्षक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा सधैँ नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आफ्नो भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सभ्यका रूपमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक र भौतिक सहयोगका लागि हार्दिक अपेक्षा गर्दछौं। तसर्थ यस पुर तसर्थ यस तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौ। धन्यवाद। खेलकुदतर्फ पुरूषतर्फको प्रथम हुनेलाई रू 75,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 मेडल प्रमाणपत्र र सान्तना रू 10,000 मेडल प्रमाणपत्र, महिलातर्फको प्रथम हुनेलाई रू 10,000 मेडल प्रमाणपत्र र रू द्वितीय हुनेलाई रू 5,000 मेडल प्रमाणपत्र। एकल नियुक्त लोकगीति मात्र कुर्ची दौड़मा प्रथम हुनेलाई रू 2,500, घैटो फुट्ने प्रथमलाई रू 2,500, भाले तान्ने प्रथमलाई रू 2,500 लगायत अन्य कार्यक्रम संचालित हुनेछन्। स्थान हुने ठाउँ कालिकामावि बालाचोर, शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, तोरामालिका युवा क्लब, शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, सम्पर्क नम्बर 98 45 53 81 43। बड दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र संस्कृतिको संगठनमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमरा शाही पहिलो स्मृति कप खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 छ महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरामालिका युवा क्लबको आयोजनामा आदरणीय कर्णाली वासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बुद्धिजी पीसी चेक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा सदा नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आफ्नो भाइचारा सशक्त तथा सामाजिक योग्यताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सभ्यका रूपमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक र भौतिक सहयोगका लागि हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौ। धन्यवाद। खेलकुदतर्फ पुरूषतर्फको प्रथम हुनेलाई रू 75,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 मेडल प्रमाणपत्र र सान्तना रू 10,000 मेडल प्रमाणपत्र, महिलातर्फको प्रथम हुनेलाई रू 10,000 मेडल
1: म यहाँ फेरि ऊ बनाउँदा थिएँ कि अझ म एकछिनमा आएँ है अझ बनाऊ अझ फेरि अहिले बत्ती जान्छ आउँछ।

हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षण वा साझा हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवराज शाही पहिलो स्मृति कफमा खुल्लावटा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जात्मक कार्यक्रम असोज 2083 6 महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट स्थित तोरामालिका युवा बाल क्लब तोरामालिका युवा क्लब आयोजनामा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र वृद्धजीवी शिक्षक र बचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सबैकारहरूमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौं। धन्यवाद। खेलकुदतर्फ पुरूषतर्फको प्रथम हुनेलाई 75,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 मेडल प्रमाणपत्र, सान्तनाहरू 10,000 मेडल प्रमाणपत्र, महिलातर्फको प्रथम हुनेलाई 10,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 5,000 मेडल प्रमाणपत्र, एकल नियुक्ति लोकगीतमा मात्र कुर्ची दौड़ीमा प्रथम हुनेलाई 2500, खैटो फुट्ने खेलमा प्रथम हुनेलाई 2500 र भाले तान्ने खेलमा प्रथम हुनेलाई 2500 लगायत अन्य कार्यक्रम सञ्चालित हुनेछ। स्थान हुने ठाउँ कालिका मावि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, तोरामालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, सम्पर्क नम्बर 9845531883। बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवराज शाही पहिलो स्मृति कफमा खुल्लाउट आयस्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवराज शाही पहिलो स्मृति कफमा खुल्लाउट आयस्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083/26 गतेदेखि 2083/07 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट स्थित तोरा मालिका युवा बाल क्लब तोरा मालिका युवा क्लब आयोजनामा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बरदेजी प्रशिक्षक र वैचारिक तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सफलकारमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं। यस यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौं। धन्यवाद। खेलकुदतर्फ पुरूषतर्फको तर्फ भनेलाई 75,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 मेडल प्रमाणपत्र, सान्तनाहरू 10,000 मेडल प्रमाणपत्र, महिलातर्फको तर्फ भनेलाई 10,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 5,000 मेडल प्रमाणपत्र, एकल नियुक्त लोकगीतमा मात्र कुर्ची दौडमा प्रथम हुनेलाई 2500, खैटो फुट्ने खेलमा प्रथम हुनेलाई 2500 र भाले तान्ने खेलमा प्रथम हुनेलाई 2500 लगायत अन्य कार्यक्रम सञ्चालित हुनेछ। स्थान हुने ठाउँ कालिका मावि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, तोरा मालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, सम्पर्क नम्बर 9845531883। बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरचनामा हाम्रो साझा अभियान 2083 को विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवरा शाही पहिलो स्मृति कक्षमा खुल्ला उडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 6-29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिक गाउँपालिका रङ्गमन्दी कालीकोट स्थित तोरा मालिका युवा बाल क्लब तोरा मालिका युवा क्लब आयोजनामा आदरणीय कर्णाली वासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बुर्गेजी विशिक्षक र बचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सबैकारमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल
1: नमस्कार हजुर सन्चै हुनुहुन्छ ठिक छ हजुर आफूलाई त यहाँ सन्जो होइन कार्यक्रम हो र खै के भयो मलाई नि केही थाहा छैन म गर्दै छैन समथिङ भयो छैन अरूलाई को दिने को लाने दिन्छु त नि अरू कोही लाने हुन् भने दिन्छु त नि पैसा दिन्छ नि त के अरे किन लाग्दैन किन लागेन त किन पैसै दिँदैनन् किन दिन नदिँदा होला नि त अनि दिनु पर्यो भन्नु पर्यो त अनि हो र खै मलाई नि केही थाहा भएन के भनेर मेसेज गर्नुहुन्छ म कर्णाली प्रदेशतिरै छु केही छैन हजुर यस्तै खै के हो के यस्तै त हो के भयो के भयो के भयो अरू के भइरहेछ त अनि हो र ल ठिक छ त्यसो भए अनि अरू को त ए ल ठिक छ त्यसो भए अरू त सन्चै ल धन्यवाद छ त्यसो भए गुरुमा सबैले गुरुमा लिएर आएको छौ क्या हो खै खासै त थाहा छैन यतै मनाउने हो एकदम एकदम बिल्कुल बोलाएर त बोलाएको थिएँ अब के गर्ने जानै मन लाग्दैन अनि सन्चै छैन अनि हो हुन त अब कुरो नि त के जस्तो लाग्छ के भयो रे हजुर को साथीहरूसँग कि कहाँबाट अरे कहाँबाट चिने हो क्या यो भुइँ पूर्व पश्चिम भुइँ मेची महाकाली भने जस्तै गरेर मसँग मात्रै बोल्यो भने होइन मैले तिमीलाई म नि यतैबाट हो केही छैन हजुर अहिले सुक्खाराम छ हजुर।

भनेर भनिस्यो नत्र सुत्तमा।

0: संविधान सभा भनेको के हो?
1: किन नबोल्ने?
0: काठोलाई पनि
1: किन नबोल्ने त?
2: आफूलाई बोल्न मन लाग्दैन, रातभरि पनि सुत्न नदिएर बोल्छ। मलाई बोल्न मन लाग्दैन, कहिले कहिले सिक्छ।

आदरणीय कर्णाली बासी आमा बुढा दाजु भाइ दिदी बहिनी र बुढदेजी उपस्थित थिए। कृपाचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिव्यक्ति गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सभ्यकारमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछन्। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ। यस यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौ। धन्यवाद। पुरूषतर्फको पर्फा हुनेलाई 75,000 मेडल प्रमाण पत्र, द्वितीयहरू 45,000 मेडल। हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवरा शाही पहिलो स्मृति कफमा खुल्लाउट आयोजकीय भलिबल। हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान दुई हजार तिरासीको विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवरा शाही पहिलो स्मृति कफ स्मृति कफमा खुल्लाउट आयोजकीय भलिबल खेलकुद पहिलो स्मृति कफ खुल्लाउट आयोजकीय भलिबल खेलकुद सांस्कृतिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट स्थित तोरा मालिका युवा बाल क्लब आदरणीय कर्णाली बासी आमा बुढा दाजु भाइ दिदी बहिनी र बुढदेजी उपस्थित थिए। कृपाचारी तथा समाजसेवी महानुभावहरूमा आदरणीय कर्णाली बासी आमा बुढा दाजु भाइ दिदी बहिनी र बुढदेजी उपस्थित थिए। कृपाचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य

यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा कला संस्कृति मात्र नभई आपसी

आपसी भाईचारा साहित्य तथा सामाजिक एकताको भावना अभिव्यक्ति गर्नु हो। साहित्य तथा सामाजिक एकताको भावना अभिव्यक्ति गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सबैकारमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको

सफल बनाउन यहाँहरूको सफल बनाउन यहाँहरूको सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य अपिल हार्दिक अपेक्षा गर्दछौ। हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यस यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल

حرام رفت واره وا.

हाम्रो संस्कृति हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरेखमा हाम्रो साझा अभियान 2083 विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवराज शाही पहिलो स्मृति कक्षमा खुल्ला उडाय स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 26-29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका रङ्गमन्दिर कालीकोट हाम्रो स्त्री र मालिका युवा क्लब आयोजनामा आदरणीय कर्णाली दासी आमा बुढा दाजु भाइ दिदी स्त्री र मालिका युवा क्लब आयोजनामा आदरणीय कर्णाली दासी आमा बुढा दाजु भाइ दिदी बहिनी र वृद्धजीवी शिक्षक र प्राचार्य तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सबैकारमा सफल बनाउन यहाँहरूको आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल यहाँहरूको सानो सङ्घले हाम्रो

यहाँहरूको सानो संघले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छन्। सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौ। धन्यवाद। खेलकुदतर्फ पुरुषतर्फको प्रथम हुनेलाई खेलकुदतर्फ खेलकुदतर्फ खेलकुदतर्फ

पुरूष तर्फको पर्फभनीलाई 75,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 द्वितीयहरू 45,000 मेडल प्रमाणपत्र, द्वितीयहरू 20,000 मेडल प्रमाणपत्र, सान्तनाहरू 20,000 मेडल प्रमाणपत्र, सान्तनाहरू 10,000 मेडल प्रमाणपत्र, महिलातर्फको पर्थभनीलाई 10,000 मेडल प्रमाणपत्र, दातीयहरू 5,000 मेडल प्रमाणपत्र, एकल नियुक्त लोकगीतमा मात्र दातीयहरू 5,000 मेडल प्रमाणपत्र, एकल नियुक्त लोकगीतमा मात्र कुर्ची दौरीमा पर्थभनीलाई 2500, खैटो फुट्ने खेलमा पर्थभनीलाई खेलमा पर्थभनीलाई 2500 र भालेटानी खेलमा पर्थभनीलाई खेलमा पर्थभनीलाई 2500 लगायत खेलमा पर्थभनीलाई 2500 लगायत अन्य कार्यक्रम सञ्चालन सञ्चालित हुनेछ। लगायत अन्य कार्यक्रम सञ्चालित हुनेछ।

थान हुने ठाउँ कालिका माथि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, दोरामालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट, सम्पर्क नम्बर 9845531883। तोरामालिका युवा क्लब शुभकालिका गाउँपालिका।

पटालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट सम्पर्क नम्बर

साथै मैनाली कलेजसम्म कालीपुर जिल्ला सुखानी गाउँमा नम्बर

0: गतेदेखि 2086 महिना एक गतेसम्म कालीकोट जिल्ला सुबकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट हाम्रो ईश्वर हमारे युवा क्लब आयोजन
1: सम्पर्क नम्बर 9845531883। बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र सांस्कृतिकको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नवरा शाही पहिलो स्मृति कफमा खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मन पहिलो स्मृति कफमा खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा स्वर्गीय नवरा शाही पहिलो स्मृति कफमा खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 56-29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट तोरा मालिका युवा क्लब आयोजनामा आदरणीय कर्णाली दासी आमा बुवा दाजुभाइ दिदी बहिनी र दिदीजी शिक्षक र वैचारिक तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा साहित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सबैकारहरूमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोग हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउने विश्वास लिएका छौ। धन्यवाद। पुरुषतर्फको प्रथम हुनेलाई 75 स्वर्गीय नवरा खेल पुरुषतर्फको प्रथम हुनेलाई खेल पुरुषतर्फको खेल पुरुषतर्फको खेल पुरुषतर्फ पुरुषतर्फको प्रथम हुनेलाई 75,000 मेडल प्रमाण पत्र, द्वितीयहरू 45,000 मेडल प्रमाण पत्र, द्वितीयहरू 20,000 मेडल प्रमाण पत्र, सान्तनाहरू 10,000 मेडल प्रमाण पत्र, महिलातर्फको प्रथम हुनेलाई 10,000 मेडल प्रमाण पत्र, द्वितीयहरू 5,000 मेडल प्रमाण पत्र, एकल नियुक्त लोकगीतमा मात्र कुर्ची दौडमा प्रथम हुनेलाई 2,500, घैटो फुट्ने खेलमा प्रथम हुनेलाई 2,500 र भालेकामी खेलमा प्रथम हुनेलाई 2,500 लगायत अन्य कार्यक्रम सञ्चालित हुनेछ। स्थान हुने ठाउँ कालिका मावि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट तोरा मालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट। सम्पर्क नम्बर 98-45-53-81-83। बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पुरुषतर्फको
1: भलिबल प्लेयरको लागि हामी भलिबल खेलाडी हौ।

पहिलो स्मृति कक्षमा

हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र संस्कृतिको संरक्षण हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र संस्कृतिको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमरा शाही पहिलो स्मृति कप खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 छ महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरामालिका युवा क्लब आयोजना कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरामालिका युवा क्लबको अभियानमा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदीबहिनी र बुद्धिजीवी शिक्षक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा शिक्षकले साक्षित्य तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्नु सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो यस पवित्र अभियानलाई भव्य र सभ्य रूपमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौ तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो ठाउँबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउन प्रभावकारी बनाउने विश्वास लिएका छौं पुरूषतर्फको प्रथम हुनेलाई रु 75,000 मेडल प्रमाणपत्र द्वितीय रु 45,000 मेडल प्रमाणपत्र द्वितीय रु 20,000 मेडल प्रमाणपत्र सान्त्वना रु 10,000 मेडल प्रमाणपत्र महिलातर्फको प्रथम हुनेलाई रु 10,000 मेडल प्रमाणपत्र दतीहरू 5,000 मेडल प्रमाणपत्र एकल नियुक्ति लोकगीतमा मात्र कुर्ची दहोडमा प्रथम हुनेलाई रु 2500 प्रमाणपत्र घैंटो फुट्ने प्रथम हुनेलाई 2500 रु प्रमाणपत्र भाले तान्ने प्रथम हुनेलाई 2500 रु प्रमाणपत्र लगायत अन्य कार्यक्रममा सञ्चालित हुनेछ स्थान हुने ठाउँ कालिका मावि बालाचोर शुभकालिका गाउँपालिका वडा नम्बर 2 कालीकोट तोरामालिका युवा क्लब शुभकालिका गाउँपालिका वडा नम्बर 3 सम्पर्क नम्बर 9845531883 बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद हाम्रो सांस्कृतिक हाम्रो पहिचान हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र संस्कृतिको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमरा शाही पहिलो स्मृति कप खुल्ला वडा स्तरीय भलिबल खेलकुद संस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 छ महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला हाम्रो सांस्कृतिक हाम्रो पहिचान खेलकुद र संस्कृतिको संरक्षणमा हाम्रो साझा अभियान
2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमरा शाही पहिलो स्मृति कप खुल्ला ओडा स्तरीय भलिबल खेलकुद सांस्कृतिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोजी 2083 छ महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरा मालिका युवा क्लब आयोजना कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरा मालिका युवा क्लबको अभियानमा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बुद्धिजीवी शिक्षक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा साधारण नमस्कार। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा खेलकुद कला संस्कृति मात्र नभई आपसी भाइचारा शिक्षकले साक्षित्य तथा सामाजिक योग्यताको भावना अभिवृद्धि गर्नु सामाजिक एकताको भावना अभिवृद्धि गर्नु हो। यस पवित्र अभियानलाई भव्य र सभ्य रूपमा सफल बनाउन यहाँहरूको नैतिक आर्थिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गर्दछौ। तसर्थ यस पुण्य कार्यक्रममा आफ्नो ठाउँबाट सक्दो सहयोग सहभागिता र साथ प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ। यहाँहरूको सानो सहयोगले हाम्रो सामूहिक अभियानलाई सफल प्रभावकारी बनाउन प्रभावकारी बना

हाम्रो सांस्कृतिक, हाम्रो पहिचान, खेलकुद र संरक्षणको संरक्षणमा हाम्रो साझा अभियान 2083 को विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वर्गीय नमरा शाही पहिलो स्मृति कपमा खुल्ला ओडा स्तरीय भलिबल खेलकुद सांस्कृति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम असोज 2083 छ महिना 29 गतेदेखि 2083 7 महिना 1 गतेसम्म कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नम्बर 2 स्थित तोरा मालिका युवा क्लबको आयोजनामा आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदी बहिनी र बुद्धिजीवी शिक्षक कर्मचारी आदरणीय कर्णालीवासी आमा बुवा दाजुभाइ दिदीबहिनी र बुद्धिजीवी शिक्षक कर्मचारी तथा समाजसेवी महानुभावहरूमा सधैं नमस्कार। यस कार्यक्रमको